0: تیزی کے ساتھ ترقی کرتی ہوئی معتبر اور بھروسے مند عالمی طاقت بننے میں ملک مقدم کے اصول کا اہم رول رہا ہے. صدر جمہوریہ دروپدی مرمو آج راشٹرپتی بھون میں سول اعزاز دیے جانے کی دوسری تقریب میں پدم ایوارڈز عطا کریں گی. اتر پردیش سرکار نے لکھنؤ میں آگ لگنے کے واقعے کے سلسلے میں چار عہدیداروں کو معطل کر دیا ہے. چار ملزموں کو گرفتار کیا گیا ہے. کیمیاوی کھاد لانے والے چار بحری جہاز آبنائے ہرمز کو پار کرنے کے بعد بھارتی بندرگاہوں کی طرف بڑھ رہے ہیں. قطر کے حکام نے راس لفان ایل این جی دھماکے میں 12 بھارتی شہریوں کی موت ہونے کی تصدیق کی ہے. اور یو ایس اوپن سپر بیڈمنٹن ٹورنامنٹ آج کیلیفورنیا میں شروع ہو رہا ہے. لکشے سین اور تنوی شرما بھارتی چیلنج کی قیادت کریں گے. اس کے ساتھ ہی یہ خبرنامہ ختم ہوا.
1: میڈیم ویو 292.4 میٹر یعنی 1026 کلو ہرٹس اور ایف ایم 100.3 میگا ہرٹس پر یہ آکاشوانی کا پریاگ راج کیندر ہے.
2: उपभोक्ताओं तक पहुंचने का सुलभ और सस्ता माध्यम है आकाशवाणी.
3: आकाशवाणी के विभिन्न केंद्रों से कीजिए अपने उत्पादों और सेवाओं का प्रचार विज्ञापनों के माध्यम से.
2: लोकल और राष्ट्रीय स्तर पर कीजिए अपने बिजनेस का विस्तार, क्योंकि आकाशवाणी में विज्ञापन बुकिंग हुई बहुत ही आसान.
3: अब घर, दफ्तर या दुकान पर बैठे बैठे आप कर सकते हैं विज्ञापनों की बुकिंग.
2: डायल कीजिए 8700014242.
3: नंबर एक बार फिर नोट करें 8700014242.
1: हम आकाशवाणी के प्रयागराज केंद्र से बोल रहे हैं. प्रस्तुत है कार्यक्रम नमस्कार प्रयागराज. सुनने वाले सभी श्रोताओं को सुबह का नमस्कार. श्रोताओं, कार्यक्रम की शुरुआत करते हैं नीरा त्रिपाठी जी के इस सुविचार से. सुखी होने के बहुत रास्ते हैं, पर औरों से ज़्यादा सुखी होने का कोई रास्ता नहीं. दुर्गेश नागनपुरे जी का सुविचार हमें प्राप्त हुआ है. नई नई सुबह, नया नया सवेरा, सूरज की किरणें, हवाओं का बसेरा और मुस्कराता हुआ आपका ये चेहरा. जी हाँ दुर्गेश जी, आपने बहुत अच्छा सुविचार भेजा है हमें. ये सुविचार हमें आपने भेजा है ग्राम जसवाड़ी, ज़िला खंडवा, मध्य प्रदेश से. आपके नाम है वंदना, भावना, बिंदु, गोलू, कुसुमबाई, दिव्यांश और सूरज कुमार.